0: You're listening to
1: Bradford Asian Radio on 1413 AM.
2: Ya Allah, jo shakhs rozana 1000 martaba is isme mubarak ko padhega, inshaallah uske dil se tamam shak o shubah dur ho jayenge اور عزم و یقین کی قوت نصیب ہوگی جو لاعلاج مریض باکثرت اس اسم مبارک کا ورد رکھے اور اس کے بعد شفا کی دعا مانگے اس کو شفا کامل نصیب ہوگی
3: یا رحمان
2: بے حد رحم کرنے والا جو شخص روزانہ ہر نماز کے بعد 100 مرتبہ اس اسم مبارک کو پڑھے گا اس کے دل سے انشاءاللہ ہر قسم کی سختی اور غفلت دور ہو جائے گی اور اس کا حافظہ قوی ہو جائے گا
3: یا رحیم
2: اے بڑا مہربان جو شخص روزانہ ہر نماز کے بعد 100 مرتبہ اس اسم مبارک کو پڑھے گا تمام دنیاوی آفتوں سے انشاءاللہ محفوظ رہے گا اور تمام مخلوق اس پر مہربان ہو جائے گی
3: یا مالک
2: اے حقیقی بادشاہ جو شخص روزانہ صبح کی نماز کے بعد کثرت سے اس اسم مبارک کو پڑھے گا اللہ تعالیٰ اسے غنی فرما دیں گے
3: یا قدوس
2: اے برائیوں سے پاک ذات جو شخص اس اسم مبارک کا ورد روزانہ 100 مرتبہ کرتا رہے گا اسے اللہ تعالی تمام تفرقات سے نجات دیں گے
3: یا سلام
2: اے بے عیب ذات جو شخص کثرت سے اس اسم مبارک کو پڑھتا رہے گا انشاءاللہ تمام آفتوں سے محفوظ رہے گا جو شخص 160 مرتبہ اس اسم مبارک کو پڑھ کر بیمار پر دم کرے گا اللہ تعالیٰ اسے صحت و شفا عطا فرمائیں گے
3: یا مؤمن
2: اے امن و ایمان دینے والے جو شخص کسی خوف کے وقت 631 مرتبہ اس اسم مبارک کو پڑھے گا انشاءاللہ ہر طرح کے خوف اور نقصان سے محفوظ رہے گا
3: یا مہیمن
2: اے نگہبان جو شخص غسل کر کے 2 رکعت نماز پڑھے اور صدق دل سے 100 مرتبہ اس اسم مبارک کو پڑھے گا تو اللہ تعالی اس کا ظاہر و باطن پاک فرما دیں گے اور جو شخص 115 مرتبہ پڑھے گا تو انشاءاللہ پوشیدہ چیزوں پر مطلع ہو
3: یا عزیز
2: اے سب پر غالب جو شخص اس اسم مبارک کو نماز فجر کے بعد 41 مرتبہ پڑھتا رہے وہ انشاءاللہ کسی کا محتاج نہ ہو اور ذلت کے بعد عزت پائے
3: یا جبار
2: اے سب سے زبردست جو شخص اس اسم مبارک کا ورد باقاعدگی سے کرتا رہے گا اسے کوئی اس کی مرضی کے خلاف किसी काम के लिए मजबूर नहीं कर सकता और ना उस शख्स को तशद्दुद सख्ती और दुश्वारी का सामना करना पड़े।
3: या मुतकब्बिर
2: ऐ बड़ाई और बुजुर्गी वाला, जो शख्स कसरत से इस इसमें मुबारक का विद रखेगा अल्लाह ताला उसे इज्जत और बड़ाई अता फरमाएंगे, और अगर हर काम की इब्तिदा में इस इसमें मुबारक को पढ़े तो इंशाल्लाह उसमें कामयाब होगा।
3: या खालिक
2: ऐ पैदा करने वाला, जो शख्स सात रोज तक मुतवातिर 100 मर्तबा इस इसमें मुबारक को पढ़ेगा इंशाल्लाह तमाम आफतों से महफूज रहेगा। जो शख्स हमेशा इस इसमें मुबारक को पढ़ता रहे तो अल्लाह पाक एक फरिश्ता पैदा कर देते हैं जो उसकी तरफ से इबादत करता है और चेहरा मुनव्वर रहता है।
3: या बारी
2: ऐ जान डालने वाला, अगर बांझ औरत 7 रोज रोजे रखे और पानी से इफ्तार करने के बाद 21 मर्तबा इस इसमें मुबारक को पढ़े तो उसे इंशाल्लाह औलादे नरीना नसीब हो।
3: या मुसव्विर
2: ऐ मखलूकात की सूरत गरी करने वाला, अगर बे औलाद औरत इस इसमें मुबारक पर यूं अमल करे के 7 रोजे रखे और हर रोज इफ्तार के वक्त इन 3 नामों को यानी या खालिक या बारी या मुसव्विर 21 मर्तबा पढ़कर एक गिलास पानी पर दम करे और इस पानी से इफ्तार करे तो इंशाअल्लाह उसे औलाद हासिल होगी।
3: या गफ्फार
2: ऐ दरगुजर और पर्दा पोशी करने वाला, इस इसमें मुबारक का बाकायदगी से विर्द करने से अल्लाह ताला की मग़फ़िरत हासिल होती है।
3: या क़हार
2: ऐ सबको अपने काबू में रखने वाला, जो शख्स दुनिया की मोहब्बत में गिरफ्तार हो वो कसरत से इस इसमें मुबारक को पढ़े तो इंशाअल्लाह दुनिया की मोहब्बत उसके दिल से दूर हो जाएगी और खुदा की मोहब्बत पैदा हो जाएगी।
3: या वहाब
2: ऐ सब कुछ अता करने वाला, जो शख्स फिक्र फाका में गिरफ्तार हो वो कसरत से इस इसमें मुबारक को पढ़ा करे या लिखकर अपने पास रखे या चाश्त की नमाज के आखिरी सजदे में 40 मर्तबा इस इसमें मुबारक को पढ़ा करे तो अल्लाह ताला फिक्रो फाका से उसको हैरत अंगेज तरीके पर निजात देंगे।
3: या रज़्ज़ाक
2: ऐ बहुत बड़ा रोजी देने वाला, जो शख्स इस इसमें मुबारक का विर्द करता रहे परवरदिगारे आलम उसकी किफालत अपने जिम्मे ले लेता है।
3: या फत्ता
2: ऐ बहुत बड़ा मुश्किल कुशा, जो शख्स इस इसमें मुबारक का विर्द बाकायदगी से करता रहेगा उसका दिल खोल दिया जाएगा और उसे पता नसीब होगी। اے بہت وسیع علم والا، جو شخص کثرت سے اس اسم مبارک کا ورد کرے گا اللہ تعالیٰ اس پر انشاءاللہ علم و معرفت کے دروازے کھول دیں گے۔
3: یا قابض،
2: اے روزی تنگ کرنے والا، جو شخص روٹی کے چار لقموں پر اس اسم کو لکھ کر 40 دن تک کھائے گا بھوک پیاس زخم اور درد وغیرہ کی تکلیف سے محفوظ رہے گا۔
3: یا باسق،
2: اے روزی فراہ کرنے والا، جو شخص نماز چاشت کے بعد آسمان کے جانب ہاتھ اٹھا کر روزانہ 10 مرتبہ اس اسم مبارک کو پڑھے گا اور منہ پر ہاتھ پھیرے گا اللہ تعالیٰ اسے غنی بنا دیں گے اور کبھی کسی کا محتاج نہ ہوگا۔
3: یا خافض،
2: اے پس کر دینے والا، جو شخص روزانہ 500 مرتبہ اس اسم مبارک کو پڑھے گا اللہ تعالیٰ اس کی حاجتیں انشاءاللہ پوری اور مشکلات دور فرما دیں گے۔ جو شخص 3 روزے رکھے اور 4th روز ایک جگہ بیٹھ کر 70 بار اس اسم مبارک کو پڑھے انشاءاللہ دشمن پر فتح یاب ہوگا۔
3: یا رافع،
2: اے بلند کر دینے والا، جو شخص اس اسم مبارک کا دن اور رات میں 101 مرتبہ ورد کرے گا اللہ تعالیٰ اس کو عزت دولت اور اہلیت میں بلندی عطا کریں گے۔
3: یا معز،
2: اے عزت دینے والا، جو شخص پیر یا جمعے کے دن بعد نماز مغرب 140 مرتبہ اس اسم مبارک کو پڑھے گا اللہ تعالیٰ اس کو انشاءاللہ لوگوں میں با عزت اور با وقار بنا دیں گے۔
3: یا مذل،
2: اے ذلت دینے والا، جو شخص 75 مرتبہ اس اسم مبارک کو پڑھ کر سربا سجود ہو کر دعا کرے گا اللہ تعالیٰ اس کو حاسدوں ظالموں اور دشمنوں کے شر سے محفوظ رکھیں گے۔
3: یا سمیع،
2: اے سب کچھ سننے والا، جو شخص جمعرات کے دن چاشت کی نماز کے بعد 500, 100 یا 50 مرتبہ اس اسم مبارک کو پڑھے گا انشاءاللہ اس کی دعائیں قبول ہوں گی، درمیان میں کسی سے بات ہرگز نہ کرے۔
3: یا بصیر،
2: اے سب کچھ دیکھنے والا، جو شخص جمعے کی نماز کے بعد 100 مرتبہ اس اسم مبارک کو پڑھا کرے اللہ تعالیٰ اس کے نگاہ میں انشاءاللہ روشنی اور دل میں نور پیدا فرمائیں گے۔
3: یا حکم،
2: اے حاکم مطلق، جو شخص اس اسم مبارک کا ورد کئی دفعہ رات کو کرتا رہے گا تو اللہ تعالیٰ اس پر بہت سے راز سربستہ کھول دیں گے۔
3: یا عدل،
2: اے سرتاپا انصاف، جو شخص جمعے کے دن یا جمعے کی رات میں روٹی کے 20 ٹکڑوں پر اس اسم مبارک کو لکھ کر کھائے گا اللہ تعالیٰ مخلوق کو اس کے لیے مسخر فرما دیں گے۔

0: اے بڑا لطف و کرم کرنے والا, جو شخص 133 مرتبہ اس اسم مبارک کو پڑھا کرے تو انشاءاللہ اس کے لیے رزق میں برکت ہوگی اور اس کے سب کام بخوبی پورے ہوں گے.
1: یا خبیر,
0: اے باخبر اور آگاہ, جو شخص خواہشات نفسانی اور بری عادت میں گرفتار ہو وہ باکثرت اس کا ورد کرے انشاءاللہ ان سے رہائی نصیب ہوگی.
1: یا حلیم,
0: اے بڑا بردبار, جو شخص اس اسم مبارک کو لکھ کر پانی سے دھو کر جس چیز پر اس پانی کو چھڑکے یا ملے گا انشاءاللہ اس میں خیر و برکت ہوگی اور آفتوں سے وہ محفوظ رہے گا.
1: یا عظیم,
0: اے بڑا بزرگ, جو شخص اس اسم مبارک کا باکثرت ورد کرے گا انشاءاللہ اسے عظمت و بزرگی نصیب ہوگی.
1: یا غفور,
0: اے بہت بخشنے والا, اس اسم مبارک کا باقاعدگی سے ورد کرنے والا ہر قسم کے درد سر, بخار اور مایوسی سے محفوظ ہو جائے گا اور اسے اللہ کی مغفرت بھی حاصل ہوگی.
1: یا شکور,
0: اے قدردان, جو شخص معاشی تنگی یا کسی اور دکھ درد میں مبتلا ہو وہ اس اسم مبارک کو 41 مرتبہ روزانہ پڑھے انشاءاللہ اس سے رہائی نصیب ہوگی.
1: یا علی,
0: اے بہت بلند و برتر, جو شخص اس اسم مبارک کو ہمیشہ پڑھتا رہے اور لکھ کر اپنے پاس رکھے انشاءاللہ اسے رتبے کی بلندی, خوشحالی اور مقصد میں کامرانی نصیب ہوگی.
1: یا کبیر,
0: اے بہت بڑا, جو شخص اس اسم مبارک کا روزانہ 100 مرتبہ ورد کرے گا اسے انشاءاللہ عز و احترام حاصل ہوگا.
1: یا
2: Bradford's number one Asian community radio, Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
3: And the winner is...
4: Your business being heard on the radio.
5: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed, so find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
6: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
7: उफ, इतनी प्यारी प्यारी खिड़कियाँ और दरवाजे, क्या ही चॉइस है आपका।
8: ये चॉइस हमारा नहीं, ये तो कमाल है, फर्स्ट चॉइस विंडोज यॉर्कशायर का,
7: जो कि पायदार, मजबूत, खूबसूरत डबल एंट्रेपल ग्लेस विंडोज एंड डोर्स के अलावा कंपोजिट डोर से आपके घरों को चार चांद लगाते हैं
8: और प्रॉपर्टी वैल्यू बढ़ाते हैं।
7: फर्स्ट चॉइस
8: 106 लिस्टर हिल्स ब्रेडफोर्ड BD71JL।
7: घरों की खूबसूरती और हिफाजत बढ़ाइए, आज ही फर्स्ट चॉइस का नंबर मिलाइए
8: 01274317644।
9: क्वालिटी, वैल्यू, स्टाइल एंड सिक्योरिटी, योर नंबर वन चॉइस, फर्स्ट चॉइस विंडोज यॉर्कशायर।
10: अरे सुनते हैं, अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए।
8: ऐसा उम्दा, लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं।
10: मंगनी, सालगिरह, शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है,
8: और खुशबू, लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है।
10: मंगला केटरिंग, 77 आथिंगटन स्ट्रीट, ब्रैडफोर्ड, BD8 ATY।
8: टेलीफोन 01274731555। मंगला केटरिंग सर्विसेज UK। दुल्हन वो जो पिया मन भाई,
10: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
8: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
10: बालियां, अंगूठियां और हार,
8: जो दुल्हन करे सिंगार,
10: आज ही मामू काके की दुकान,
8: खालिस सोने की पहचान,
10: पाकिस्तान ज्वेलर से शरीफ लाइए
8: और दुल्हन के चर्चे घर घर पहुंचाइए।
10: आपकी शान
8: हमारी आन,
10: क्वालिटी की पहचान,
8: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane, ब्रेडफोर्ड, BD95ER, 01274491442।
10: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
8: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे।
10: बस, ट्रक, फोकलिफ्ट, टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
8: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर।
10: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
8: 33 Wetley Lane, ब्रेडफोर्ड, 01274201679।
10: safewayrider.co.uk।
11: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
8: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है।
11: जी हाँ, पल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
8: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए। ओपन 7 डेज, पल्स, टी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD61DA, फोन 01274306567, बिहाइंड शेल पेट्रोल स्टेशन।
12: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274 306677.
13: You're listening to
14: Bradford Asian Radio on 1413 AM.

جی سامعین کرام، زندگی کی یہی ریت ہے، ہار کے بعد ہی جیت ہے. سب سے پہلے آپ جب کوشش کرتے ہیں کسی کام کے لیے، جد و جہد کرتے ہیں آپ اس کے لیے، تو پھر کیا ہوتا ہے کہ بعد میں ہی اس کا رزلٹ ملتا ہے. شروع شروع میں مشکلات آتی ہیں، شروع شروع میں آپ کو کام بڑا مشکل لگتا ہے، ہرڈلز پیش آتی ہیں، آپ سوچتے ہیں کیسے ہوگا یہ کام، لیکن وہی بات ہے کہ ہارنا پڑتا ہے، لیکن اس کے بعد جیت بھی انسان کو ملتی ہے. یا اس کا یہ مطلب بھی آپ لے سکتے ہیں کہ کبھی کبھی زندگی میں ہار کا سامنا کرنا پڑتا ہے، کبھی کبھار انسان کو جیت مل جاتی ہے. تو یہ چیزیں چلتی رہتی ہیں، جیسے خوشی اور غم جو ہے نا وہ ساتھ ساتھ چلتے رہتے ہیں. تو ہار جیت جو ہے یہ بھی زندگی کا معمول کا ایک حصہ ہے. اگر ہار گئے تب بھی بہت زیادہ پریشان نہیں ہونا چاہیے، اپنے آپ کو جو ہے نا افسردہ نہیں کر لینا چاہیے. اگر جیت گئے تب بھی بہت زیادہ خوش نہیں ہونا چاہیے. تو مطلب کہنے کا یہ ہے کہ جو بھی فیلنگس ہوں آپ کی، جو بھی نتیجہ آئے، ہار ہو جیت ہو، انسان کو ایک بیلنس لے کے اپنی زندگی کو گزارنا چاہیے. خوشی میں بھی اپنے جذبات احساسات پہ قابو رکھنا چاہیے، اور غم میں بھی یا ہار میں بھی انسان کو اپنی اچھائی نہیں چھوڑنی چاہیے، اپنی جسے کہتے ہیں نا جو اس کی خوبیاں ہیں، شخصی خوبیاں، ان کو برقرار رکھنا چاہیے. عموماً کیا ہوتا ہے، کچھ لوگ اگر ہار گئے تو وہ تو اس کو سر پہ سوار کر لیتے ہیں، دل پہ لے لیتے ہیں کہ جی ہو کیسے سکتا ہے کہ ہم کیسے ہار گئے. حالانکہ ہر ایک کے اوپر ایک اور، آپ کوئی بھی شعبہ ہائے زندگی لے لیجئے، آپ سے بڑھ کے ہزاروں لاکھوں کروڑوں لوگ دنیا میں موجود ہیں. دیکھیے نا، اربوں کھربوں لوگ ہیں، تو ہم سے اوپر کتنے ہوں گے جو اس چیز میں بہت اچھے ہوں گے، ہمیں تو علم بھی نہیں ہے. اور کیسے ہم دعویٰ کر سکتے ہیں کہ جی ہم ہی سب سے بہتر ہیں یا سب سے بہترین ہیں؟ ایسا نہیں ہوتا. کیونکہ جب یہی سوچ ہے جو انسان کو، جب اگر وہ ہار جاتا ہے کسی چیز میں، کوئی بھی کہہ لیجئے، خواہ وہ کھیل کا میدان ہے، خواہ وہ تعلیم کا میدان ہے، خواہ وہ کوئی نوکری ہے، یا آپ نے کاروبار شروع کیا اس میں آپ کو گھاٹا ہو گیا، آپ کو نقصان ہوا، نفع نہیں ہوا، یا کسی اور ایسی چیز میں آپ پیچھے رہ گئے، تو اس کا ہرگز ہرگز یہ مطلب نہیں ہوتا کہ انسان جو ہے اپنی کوشش چھوڑ دے یا اس کو دل پہ لگا لے، بلکہ مزید کوشش کرنا اس وقت سب سے بیسٹ آپشن ہوتی ہے. اگر آپ جیت گئے ہیں تو پھر آپ ہارنے والا جو ہے اس کو گلے لگائیے، اس کا ساتھ دیجئے، مسکرا کے اپنی جیت کو بھی کہتے ہیں نا قبول کرنا چاہیے، اور اپنی ہار جو ہے اسے بھی گلے سے لگانا چاہیے، دل سے، خوشی سے. آج یہ وقت ہے، کل یہ وقت نہیں ہوگا. اب یہ وقت کسی کے لیے اچھا ہے، کسی کے لیے برا ہے، کسی کے لیے بہت برا بھی خدا نہ کرے ہو سکتا ہے، کسی کے لیے بہت اچھا ہوگا. لیکن وقت کا کام ہے گزر جانا، یہ گزر جاتا ہے جیسا بھی ہو. تو یہ ہار جیت، خوشی غمی زندگی کے ساتھ چلتی رہتی ہیں، آتی رہتی ہیں. کبھی آپ جیت جاتے ہیں، کبھی آپ ہار جاتے ہیں. تو ان کو اصل بات یہی ہے کہ سبق سیکھنا چاہیے. اگر ایک اچھا انسان، عقل مند، باشعور شخص ہے، تو یقیناً وہ ان سے سبق سیکھے گا. ایک جو اتنا سمجھدار شخص نہیں ہے، وہ اس ہار کو اپنے دل پہ لے کے، تو جو اپنا تھوڑی بہت خوشی ہے یا تھوڑی بہت جیت ہے یا آنے والا کل، اس کو برباد کر دے گا. اسے کہتے ہیں نا صاحب حال رہنا. تو صاحب حال بنیے، جو گزر گیا اس پہ بھی افسوس اتنا نہیں ہونا چاہیے. آنے والے دنوں میں کیا ہوگا ہم بالکل نہیں جانتے، کسی کے پاس غیب کا علم نہیں ہے ماں سوا اللہ تعالیٰ کی ذات کے. تو کیوں پریشان ہو انسان کے کل کیا ہوگا. ہاں، کل کے لیے تیاری ضرور کیجئے، کیونکہ جو ہونا ہے وہ تو، جو علم ہے کہ موت آنی ہے، ہم سب کو پتا ہے کہ یہ زندگی عارضی ہے، وقتی ہے، اس نے ختم ہو جانا ہے. اگلی جو زندگی ہے، ابدی زندگی، وہ تو کل کو آنی ہی ہے. اب وہ کل آئے، پرسوں آئے، اگلے لمحے آئے، 10 سالوں میں آئے، 5 سال کے بعد آئے، 15 سال کے بعد آئے، ڈپینڈ کہ وہ کیا حساب کتاب ہے، کیا کس کا وقت لکھا ہوا ہے. تو اس کی تیاری میں ضرور وقت گزاریے، لیکن ڈر اور خوف اور پریشانی میں کہ کیا ہوگا، کیا ہوگا، کیسے وقت آئے گا، ہم کیسے مریں گے، کس طرح سے موت آئے گی، نہیں پتا، اور سوچنے کی ضرورت بھی نہیں ہے. بس یہ اتنا کافی ہے ہمیں علم ہونا. اللہ تعالیٰ کی یہ بھی مہربانی ہے کہ اس نے بتا دیا کہ جی آپ نے اگلے جہاں، اگلی زندگی میں جانا ہے، وہی ابدی زندگی ہے، یہ زندگی ختم ہونے والی ہے. تو اس کی تیاری اس طریقے سے ضرور کیجئے، اس میں اللہ نہ کرے کسی کی ہار نہ ہو، سب جیت جائیں.
कम से कम पासिंग मार्क्स तो मिल जाएं, इतनी कोशिश इंसान को करनी चाहिए अपने अमल से, अपने कॉल से, अपने फेल से, कि वो पासिंग मार्क्स लेकर कम से कम वहां पे आगे चला जाए, चलिए जन्नत मिल जाए। बाकी दर्जात हैं जन्नत के भी, सभी जानते हैं। अब किसका कितना दर्जा है वो तो उसका अमल ही, और उसका जो ईमान है कितना उसके अंदर हकीकी ईमान मौजूद है, किस तरह के वो अमल सालेह करता है इंसान, वो उनके ऊपर डिपेंड करता है। इंसान खुद कमाता है। देखिए अल्लाह ताला बड़ा आदिल है, वो बहुत सबसे सबसे बड़ा मुनसिफ तो वो है, वो कभी किसी के साथ ज़रा बराबर भी ज्यादती नहीं करता। जिसने जो जो काम किए, जो करता है, जो करेगा इंसान, उसको उसी का खमियाजा भुगतना है। अच्छा जितना अच्छा उसके हिसाब से, बुरा कितना बुरा उसके हिसाब से। तो अल्लाह ताला ने तो ऐसे नहीं अक्ल पच्चू खुदा ना खास्ता फैसला कर देना कि जी फलां फलां जो हैं वो जन्नत में चले जाएं, फलां फलां जो हैं जनाब वो इस तरफ दोज़ख की तरफ चले जाएं, ऐसा हरगिज़ नहीं है। रोज़े क़यामत सही अल्लाह ताला की मुनसफी जो है वो सामने आएगी, उसका अदल सामने आएगा। याद रखिए ये दुनिया जो है, ये जो आर्जी दुनिया है वक्ती, ये अदलो इंसाफ के कानून पर कायम नहीं की गई, इसीलिए यहाँ पे बहुत सी ज्यादतियां देखने को मिलती हैं, यहाँ पे मजालिम देखने को मिलते हैं, लोगों के कह लीजिए, कौमों के कह लीजिए, हर तरफ जो है इंसान सोचता है ऐसा क्यों है, बीमारियां हैं, तकालीफ हैं। तो ये दुनिया इम्तिहान गाह है हमारी, एग्जामिनेशन हॉल, और एग्जामिनेशन हॉल में आपको पता है सवालात आसान भी आते हैं, मुश्किल भी आते हैं, बहुत मुश्किल भी आते हैं। हाँ तैयारी की हो तो सब सवाल आसान। और देखिए पर्चा जो है अल्लाह ताला ने पहले ही आपको जवाबात का बता दिया, भी ये वो जो कहते हैं ना गाइड बुक, या आप कह लीजिए वो क्या होते थे जब स्कूल कॉलेज में होते थे, गाइड बुक ही होती थी या खुलासा कहा जाता था उनको, तो वो चीजें तो अल्लाह ताला ने पहले ही आपको दे दी कि भाई इस तरह से आपने इस चीज का, इस सवाल का ये जवाब बनता है। अब ये हमारा काम, टोटली हमारी जिम्मेदारी हो गई कि हम उस जवाब को, उस पर्चे को किस तरह से हल करते हैं, और वो पूरी जिंदगी हम हल करते रहते हैं हमारी जितनी भी जिंदगी। और देखिए ये भी अल्लाह की रहमत, उसने नहीं बताया भैया आपने कितने साल, कितना अरसा जिंदा रहना है, 10, 20, 30, 40, 50, 60, 80, 90, कितने साल की जिंदगी है किसी को मालूम नहीं। तो कहने का मकसद ये कि वो कहते हैं ना हर घड़ी तैयार कामरान है हम, हमा वक्त तैयार रहना चाहिए इंसान को। बहुत आसान है, ये मुश्किल नहीं है। आप शायद समझ रहे होंगे कि किस तरह से हर इंसान जो है वो हर वक्त जो है जी वो इस कोशिश में रहे और इतना वो कॉन्शियस हो इस बारे में और परेशानी हो कि भाई ये करना है ऐसे करना है, हरगिज़ नहीं। जब आप अल्लाह ताला के बताए हुए रास्ते पर चलते हैं ज़मीन कराम, तो ज़िंदगी इंतहाई आसान हो जाती है। दीन बड़ा सीधा सादा सा है, बस आपने अपने फराइज पूरे करने हैं, बाकी जो नवाफिल हैं, सिर्फ नमाज की बात नहीं हो रही, फराइज और बहुत से होते हैं बंदों के, खास तौर पे जो हकूक है ना, हकूकुल इबाद, उसमें बहुत से फराइज आते हैं। आपके वालिदैन हैं, मियां बीवी हैं, तो एक दूसरे के ऊपर हकूक और फराइज हैं, औलाद है उसके ऊपर उसका अलहदा से हिसाब किताब है, बहन भाई हो गए, अजीज़ रिश्तेदार हो गए, पड़ोसी हो गए, आपके कोलीग्स हो गए, तो सब के अल्लाह ताला ने हमारे ऊपर हकूक मुकर्रर कर दिए। हमारा भी दूसरों के ऊपर, दूसरों के ऊपर हमारा भी हक है और हमारे ऊपर उन सब का हक है। तो जब आप इन हकूक फराइज को अपनी तरफ से अच्छे तरीके से मुनसिफाना तौर पर कोशिश करते हैं सर अंजाम देने की आसान तरीके से, तो यही आपकी सबसे बड़ी कामयाबी है। बाकी कोई नमाज कजा हो गई, कोई रोज़ा रह गया, कोई भूल चूक हो गई, तो वो बड़ा रहीम, बहुत करीम, बहुत बहुत बख्शने वाला है, तो वो बख्श देगा, ऐसा कोई मसला नहीं। इतना डरा नहीं कीजिए, अल्लाह से मोहब्बत किया कीजिए। जब आप अल्लाह से मोहब्बत करने लगेंगे ना, सब कुछ बहुत आसान हो जाएगा। कहते हैं ना किसी शख्स से जब आप मोहब्बत करते हैं, इश्क करते हैं, लोग इश्क का नाम देते हैं, हालांकि इश्क को इतना पसंदीदा लफ्ज़ नहीं है, और हमारे दीन में तो हुब का लफ्ज़ है, मोहब्बत का लफ्ज़ है, इश्क का कोई लफ्ज़ नहीं है, कोई इसका कॉन्सेप्ट नहीं है। क्योंकि इश्क क्या होता है, इश्क में तो इंसान दीवानगी की हद पर पहुँच जाता है। अल्लाह ताला को हरगिज़ ये पसंद नहीं कि इंसान अपने होशो हवास खो बैठे, हत्ता कि अल्लाह की मोहब्बत में, नबी सल्लल्लाहु अलैहि वसल्लम की मोहब्बत में भी यही कहा गया कि होशो हवास में रह के बात करो, काम करो। जब आप बेगाने दीवाने हो जाएंगे तो नमाज कैसे पढ़ सकेंगे? आपको क्या इल्म आपने कितनी रकतें पढ़ी, आपने सही नमाज पढ़ी या नहीं पढ़ी, रोज़ा आपको रखना है,
آپ نے زکوٰۃ دینی ہے، آپ نے حج کرنا ہے، تو اس کے مناسک کیا ہیں، کون کون سے ہیں؟ عقل شعور ہوگا، ہوش و حواس قائم ہوں گے تو آپ یہ سب کر سکیں گے نا، اور نہ صرف آپ یہ سب فرائض، دینی فرائض کر سر انجام دے سکیں گے، بلکہ جو روز مرہ کے کام ہیں وہ بھی تو آپ تبھی کر سکیں گے۔ ایک دیوانہ شخص کو تو علم نہیں ہے کہ اس نے کھانا کھانا ہے، کس وقت کھانا ہے، کیا کھانا ہے، حلال ہے، حرام ہے، وہ سیدھا کھانا تو نہیں ہے، اس میں سے باس تو نہیں آ رہی، اور کوئی کیا چیز ہے، نیوٹریشنز کتنے ہیں۔ تو یہ سب چیزیں عقل کے ساتھ مشروط ہیں۔ اللہ تعالیٰ نے کہیں یہ پسند نہیں فرمایا کہ انسان ہوش و حواس سے بیگانہ ہو کر جو ہے نا کوئی بھی کام کرے، خواہ وہ اللہ سے محبت ہی کیوں نہ ہو۔ یاد رکھیے گا اس بات کو، فنا فی اللہ اور یہ وہ اس طرح سے باتیں، یہ بس کتابی باتیں ہیں، ان پہ عمل کرنے کی کوئی خاص ضرورت ہم سمجھتے ہیں کہ نہیں ہے۔ چلیے بہرحال اب کیا کیا جائے کہ ایک آپ کو گیت سنواتے ہیں، پھر آپ کی کالز 01274306677 پہ ہم آپ کی کالز بھی لیں گے۔ لیجئے اب آپ اس گیت کو سنیے گا۔

0: Bradford's number one Asian community radio, Bradford Asian Radio. On 1413 AM, DAB Plus, mobile app, and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
1: And the winner is...
2: And the winner is...
3: And the winner is...
1: Your business being heard on the radio.
4: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
5: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorised by the UK Financial Conduct Authority.
6: दूल्हे का सेहरा सुहाना लगता है
7: अरे दुल्हा जब शेरवानी मिलान दुल्हा हाउस की पहनेगा तो सब कुछ ही सुहाना लगेगा मिलान की शेरवानी शलवार कमीज वेस्ट कोट प्रिंस कोट सिर्फ तीन दिन में ऑर्डर पर तैयार किए जाते हैं मर्दाना मलबूसात का ब्रैडफोर्ड का मुनफरिद मरकज जिनके लिबास आम से दुल्हे को शहजादा बना दे
8: मिलान दुल्हा हाउस 8183 व्हाइट एबे रोड ब्रैडफोर्ड BDH8DR टेलीफोन 07885428349 अदर ब्रांच द मुगल एम्पोरियम 1304 लीड्स रोड ब्रैडफोर्ड
7: सुनिए जैसा भाभी ने कारपेट डलवाया है हम भी बिल्कुल वैसा ही डलवाएंगे
8: तुम्हें पता है भाभी ने बॉबीज कारपेट्स के स्पेशल ऑफर्स का फायदा उठाया है जहां कारपेट्स फ्रॉम ओनली 299 पर स्क्वायर यार्ड दीवान बेड्स फ्रॉम ओनली 99 पाउंड्स
7: खूबसूरत कारपेट्स लैमिनेट लाइनो और वो भी फ्री मेजरिंग फ्री कोटिंग और फ्री डिलीवरी के साथ बॉबीज कारपेट्स लिस्टेड डायरेक्ट ट्रैफिक लाइट्स ओल्ड मिस्टर वैल्यू बिल्डिंग्स BD3ADN बॉबी आइए भाभी लाइए और दीदा जेब कारपेट से घर सजाइए नंबर मिलाइए 07414260078
9: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है
10: तो खुलकर क्यों नहीं कहती कि आज पल्स जाने का इरादा है
9: जी हाँ पल्स जहाँ फिश एंड चिप्स बर्गर्स फुल इंग्लिश ब्रेकफास्ट फ्रेश केक्स एंड मैक्रूम्स
10: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए आज ही तशरीफ लाइए ओपन 7 डेज पल्स टी रूम 46 रूली एवेन्यू ब्रैडफोर्ड BD61DA फोन 01274306567 बिहाइंड शेल पेट्रोल स्टेशन
7: अरे सुनते हैं अगली बार खाने का एहतमाम ऐसा करना है कि वाह वाह ही हो जाए
10: ऐसा उम्दा लजीज और मजेदार खाना तो ब्रेडफुट में सिर्फ अवार्ड याफ्ता मंगला केटरिंग वाले ही बनाते हैं
7: मंगनी सालगिरह शादी ब्याह या किसी भी मौका के लिए ऐसे खाने के खाना खाने वाला पूछे कि खाना कहां से बनवाया है
10: और खुशबू लज्जत और जायका खुद गए कि मंगला केटरिंग से आया है
7: मंगला केटरिंग 77 आथिंगटन स्ट्रीट ब्रैडफोर्ड BD8ATY
10: टेलीफोन 01274731555 मंगला केटरिंग सर्विसेज .uk
7: शादी आ गई है सर पर और कोई फोटोग्राफर नहीं है घर पर
10: लगता है आपने asianweddingsuk.com का नाम नहीं सुना जो आपकी शादी के चलते फिरते हसीन लम्हात हमेशा के लिए फोटोज और वीडियोस के जरिए महफूज करते हैं और फिल्म ऐसी बनाते हैं दूल्हा दुल्हन जैसी चाहते हैं
7: डिजिटल क्वालिटी तेज और दोस्ताना सर्विस मेल और फीमेल फोटोग्राफर्स
10: जिंदगी के यादगार दिन को यादगार तरीन बनवाइए
7: आज ही मुबीन का नंबर मिलाइए
10: 07548419678
7: asianweddingsuk.com जिनकी आम सी फिल्म भी बॉलीवुड से नहीं
0: To promote your business on Bradford Asian Radio, please call our sales team on 01274 306677 or 07800 599 563. Bradford Asian Radio, your sales multiplier. Bradford Asian Radio, the world's local radio.
11: معزز سامعین کرام آپ سماعت فرما رہے ہیں بریڈفورڈ ایشین ریڈیو 1413 AM پہ یہی نشریات پہنچ رہی ہیں www.bradfordasianradio.co.uk کے ذریعے پوری دنیا میں اور یہ آواز پہنچتی ہے ساتھ ہی ساتھ آپ کے موبائل ایپ پر اگر آپ نے ہمارا ایپ ڈاؤن لوڈ کر رکھا ہے اسمارٹ موبائل ایپ تو اس کے ذریعے بھی آپ ہماری نشریات سے لطف اندوز ہو سکتے ہیں آپ سے مخاطب ہے آپ کی میزبان عثمان اشفاق پروگرام انتخاب کے ہمراہ یہاں پر موجود ہیں ہم اور ہمارا آپ کا ساتھ رہے گا تقریباً 12:45 تک اور ہمیشہ کی طرح پر امید کہ اب تک کا جو انتخاب تھا آپ کو پسند آیا ہوگا، خواہ وہ گیتوں کی شکل میں تھا، شاعری کی شکل میں، یا پھر ہم نے آپ کو آج کا تاریخی واقعہ جو ہے وہ سنایا، آپ کو آپ کے گوش گزار کیا، اور جو باتیں بھی آپ سے ہوتی رہیں گاہے بگاہے آپ کو پسند آئی ہوں گی۔ ایک خوبصورت سی ایک اور غزل ہے محمد فیاض صاحب کی لکھی ہوئی، لکھتے ہیں حرف غلط نہ تھا مجھے سمجھا گیا غلط، حرف غلط نہ تھا مجھے سمجھا گیا غلط، لکھا گیا غلط کبھی بولا گیا غلط، میں بھی غلط نہ تھا میری باتیں غلط نہ تھیں، مجھ کو میرے کلام کو جانچا گیا غلط، میزان ٹھیک تھا پلڑے درست تھے لیکن یہ کون دیکھتا ہے کہ تولا گیا غلط، مجھ پہ نہیں تھے عیب کسوٹی میں عیب تھے، مجھ پہ نہیں تھے عیب کسوٹی میں عیب تھے، میرا تھا یہ قصور کہ پرکھا گیا غلط، طوفان کے بعد اہل تدبر کو ہے یہ فکر، طوفان کے بعد اہل تدبر کو ہے یہ فکر، ساحل کا تھا قصور کہ دریا گیا غلط، افراد ہیں غلط یا غلط ہیں تصورات، افراد ہیں غلط یا غلط ہیں تصورات، یا اس معاشرے ہی کو ڈھالا گیا غلط، حرف غلط نہ تھا مجھے سمجھا گیا غلط، لکھا گیا غلط کبھی بولا گیا غلط، میں بھی غلط نہ تھا میری باتیں غلط نہ تھیں، مجھ کو میرے کلام کو جانچا گیا غلط، میزان ٹھیک تھا پلڑے درست تھے لیکن یہ کون دیکھتا ہے تولا گیا غلط، مجھ پہ نہیں تھے عیب کسوٹی میں عیب تھے، میرا تھا یہ قصور کہ پرکھا گیا غلط، طوفان کے بعد اہل تدبر کو ہے یہ فکر، ساحل کا تھا قصور تھے لیکن یہ کون دیکھتا ہے تولا گیا غلط، مجھ پہ نہیں تھے عیب کسوٹی میں عیب تھے، میرا تھا یہ قصور کہ پرکھا گیا غلط، طوفان کے بعد اہل تدبر کو ہے یہ

0: اور دوستو، اس سے پہلے کہ ہم اپنی محترم لسنر ڈاکٹر ماہرخ صاحبہ کی پسندیدہ غزل کی جانب کوچ کریں، کیوں نہ آپ کی ملاقات ہم اپنے ایک بہت ہی خوبصورت اور دلکش کالر سے کرا دیں جو بنرے سے تشریف لا کر ہمارے پروگرام کی عزت و توقیر بڑھاتے ہیں، جناب شکیل صاحب. آئیے ان سے ملتے ہیں. السلام علیکم.
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
0: والا عباد اللہ صالحین، کیسے ہیں شکیل بھائی؟
1: جی اللہ کی مہربانی، شکر ہے.
0: خوش آمدید. خوش آمدید.
1: تمام سننے والوں کو میری بات ٹھیک آ رہی ہے؟ آپ کو
0: بالکل کلیئر آ رہی ہے.
1: تمام سننے والوں کو میں السلام علیکم.
0: وعلیکم السلام.
1: انجم عرفانی، ان کی غزل ہے،
0: عطا کیجیے.
1: اس نے دیکھا ہے سر بزم ستم گھر کی طرح،
0: اس نے دیکھا ہے سر بزم ستم گھر کی طرح،
1: پھول پھینکا بھی میری سمن تو پتھر کی طرح.
0: واہ واہ واہ واہ، کیا مطلب ہے، عطا کیجیے.
1: اس نے سر بزم ستم گھر کی طرح، پھول پھینکا بھی میری سمت پتھر کی طرح.
0: واہ واہ واہ.
1: درد اس عہد کی میراث ہے ڈرنا کیسا،
0: درد اس عہد کی میراث ہے ڈرنا کیسا،
1: درد کو اوڑھ لیا کرتے ہیں چادر کی طرح.
0: واہ واہ واہ واہ واہ واہ واہ،
1: شکریہ. اب کی یورش میں کہیں گر نہ جائے یہ فصیل، شور رہتا ہے میرے دل میں سمندر کی طرح.
0: واہ واہ واہ واہ.
1: جیسا اس عہد میں پیمانے وفا لوگ اب تو، جیسا اس عہد میں پیمانے وفا لوگ اب تو، دو چار سال بدلتے ہیں کیلنڈر کی طرح.
0: کیا بات ہے، کیا بات ہے، کیسا اس دور میں، عطا کیجیے اسے.
1: کیسا اس عہد میں پیمانے وفا لوگ تو، دوست ہر سال بدلتے ہیں کیلنڈر کی طرح.
0: واہ واہ واہ واہ، کیا انتخاب ہے.
1: لفظ آتے ہیں میرے لب پہ لرز جاتے ہیں، حال دل اب وہ سنتے ہیں کسی افسر کی طرح.
0: حال دل اب وہ سنتے ہیں کسی افسر کی طرح. بھائی واہ واہ واہ واہ.
1: لفظ آتے ہیں میرے لب پہ لرز جاتے ہیں، حال دل اب وہ سنتے ہیں کسی افسر کی طرح. آخری شعر کہتے ہیں،
0: عطا کیجیے.
1: انجم اس عہد میں ٹوٹے ہوئے دل کے رشتے،
0: انجم اس عہد میں ٹوٹے ہوئے دل کے رشتے،
1: جوڑنے پر بھی ہیں ادڑے ہوئے کالر کی طرح.
0: واہ واہ واہ واہ، بھائی واہ واہ واہ واہ.
1: انجم اس عہد میں ٹوٹے ہوئے دل کے رشتے، جوڑنے پر بھی ہیں ادڑے ہوئے کالر کی طرح.
0: بہت خوبصورت انتخاب، واہ واہ واہ واہ،
1: شکریہ. خواجہ ساجد ان کی غزل ہے،
0: عطا کیجیے.
1: وہ کہتے ہیں ظلمتوں میں جیتے ہیں روشنی کے مارے ہیں.
0: واہ واہ واہ واہ.
1: ظلمتوں میں جیتے ہیں روشنی کے مارے ہیں، ایک ہی قبیلے کے چاند اور ستارے ہیں.
0: ایک ہی قبیلے کے چاند اور ستارے ہیں.
1: پھر کہتے ہیں رت جگوں کے ساتھی ہیں اشک آہیں خوشبو.
0: رت جگوں کے ساتھی ہیں، کیا تجویز ہے.
1: بس بس نہیں کہیں تو ہے، بس
0: نہیں دیکھ
1: نہیں کہیں تو ہے یا بھرم ہمارے ہیں.
0: یا بھرم ہمارے ہیں، واہ واہ واہ واہ.
1: آج تک تو رسمن بھی تو نے نہیں پوچھا،
0: آج تک تو رسمن بھی تو نے نہیں پوچھا،
1: ہم نے تیری فرقت میں کیسے دن گزارے
0: دن گزارے ہیں. بھائی واہ واہ واہ واہ، بھائی یہ شعر عطا کیجیے. آج تک تو رسمن بھی
1: تو رسمن بھی تو نے یہ نہیں پوچھا، ہم نے تیری فرقت میں کیسے دن گزارے.
0: واہ واہ واہ واہ.
1: اس نے میرے پہلو میں جھانک کر نہیں دیکھا،
0: اس نے میرے پہلو میں جھانک کر نہیں دیکھا،
1: چوٹ کتنی گہری زخم کتنے سارے ہیں.
0: سارے ہیں، بھائی واہ واہ واہ واہ، کیا جوانی ہے شعر میں.
1: हमने अपने पुरखों के एहतराम की खातिर फर्ज भी निभाया है, कर्ज भी
0: उतारे हैं। भाई वाह वाह वाह वाह, अता कीजिए। हमने अपने पुरखों के
1: एहतराम की खातिर फर्ज भी निभाया है, कर्ज भी उतारे हैं।
0: वाह वाह वाह वाह।
1: मैं तो एक मुसाफिर हूँ, मेरा काम है चलना। मंजिलें तुम्हारी हैं, रास्ते
0: तुम्हारे हैं। भाई वाह वाह वाह वाह,
1: शुक्रिया
0: शकील भाई, वाह वाह वाह वाह वाह वाह, क्या इंतखाब है।
1: मैं तो एक मुसाफिर हूँ, मेरा काम है चलना
0: चलना,
1: मंजिलें तुम्हारी हैं, रास्ते तुम्हारे हैं।
0: वाह वाह वाह वाह,
1: दिल से तय तो हो जाए, साथ किसके चलना है।
0: दिल से तय तो हो जाए, साथ किसके चलना है।
1: रास्ते निकलने को यूं तो ढेर सारे हैं,
0: रास्ते निकलने को यूं तो ढेर सारे हैं। वाह वाह वाह वाह,
1: साथ ही शेयर करते हैं।
0: अता कीजिए।
1: हमने कल जमाने को रोशनी दिखाई है,
0: हमने कल जमाने को रोशनी दिखाई है,
1: आज हम जमाने की रोशनी के मारे हैं।
0: आए हाय, आए हाय हाय, वाह वाह वाह वाह, भाई वाह वाह।
1: हमने कल जमाने को रोशनी दिखाई है, आज हम जमाने की रोशनी के मारे हैं।
0: क्या बात है, क्या बात है शकील भाई, क्या खूबसूरत हसीन इंतखाब था आपका।
1: शुक्रिया, अल्लाह हाफिज़।
0: अल्लाह ताला आपको खुश रखे, सेहत से रखे और अपने हिफ्ज़-ओ-अमान में रखे। अल्लाह
1: हाफिज़,
0: अल्लाह हाफिज़। और दोस्तों, अब हम अपनी मोहतरम लिसनर डॉक्टर माहरुख साहिबा, जो अपने कीमती वक्त में से वक्त निकाल कर हमारे प्रोग्राम की जीनत और तौकीर के लिए तशरीफ लाती हैं, उनका तोहफा उनकी नज़र कर रहे हैं। उन्होंने खूबसूरत कता कतील शिफाई का तमाम ही सामईन और नाजरीन के नाम किया है, अदब के शदाइयों और शेर के दिलदादा लोगों के नाम किया है। अभी आप शकील भाई को सुन रहे थे, जो बनले से हमारे हमराह मौजूद थे। अभी तशरीफ लाए हैं मोहम्मद अयूब चौहान साहब, और अभी हम देखते हैं उन्होंने कौन सा गीत लिखा है और सुनना चाहते हैं। कतील शिफाई का जो कता आपके नाम करने का अंदिया है, वो है हमारी डॉक्टर माहरुख साहिबा का। कहती हैं कि लम्हों का निशाना कभी होता ही नहीं, लम्हों का निशाना कभी होता ही नहीं, वो सैद ज़माना कभी होता ही नहीं, हर उम्र में देखा है दमकता वो बदन, सोना तो पुराना कभी होता ही नहीं। क्या बात है डॉक्टर साहब, आपका तोहफा लेकर हाजिर हूँ, कबूल कीजिए। आमद का बेइंतहा हमेशा की तरह शुक्रिया।